इस तरीके से पटेक्रम रणा अखलमा इस तरीके से पटेक्रम रणा अखलमा जपला सुनो बांधे सा अखलमा हम दग जखम राल जवन रखवे हम दे जखम ना दुआ अखलमा कहे हम दगसी उन पे जन्द में खपल नाम अबर तब याखलमा जान में कातिल दे जोरवम ये जका दात्री न खपला खुन बहा खलमा जी मलामत नवी न पोहीगी दुगुनांगारो न दुआ खलमा او سود استرگی یه جذبی نلری نترنا خندان نتر جڑا خلما جناب داغا پروگرامو اور پاتی دیکھا گوری چھوٹی نو کو ماتا سونا تختم نا سیدا خدا سے دا چھے سسو میسیجو نا چکم ہم را غلیو اور یو زل بی بیام چکم فو یو آر ڈی نائن فور باندی اگا میسیجز ما شامل کرو خو نور میسیجز کستا سورازی اغا هم بس ټایم شته خو لا شاملوم به سیدا د دین علاوه تاسو کال بزن سره اخلم او سم بلا ډیر زیات کال چې تاسو مینه ماته شي او د کال چا پاتې نشي 09832804595 باندې السلام علیکم السلام علیکم لکه نیر کې جوړ سو غوپه شوې دي

सलाम खातिर भाई सिंह वालेकुम सलाम गर्मी की मोहन सिंह ने भाई ये गाय ठोलो रुंगुता ख्वासे ये वैद रहमती बारान पर दुआओं की इंशाल्लाह जरूर खैर जरूर खैर खान जरूर खैरा तक्वानूर हमजाहान कुरुन जी भाई सिफात ब्लीच जमाना मामा लुरु यूसी औलाए मखजे पजे दासी उस तो शांति बसमा वरला सिफात फेसवाश वर داغی دو وینزل و صفات دو بگری بس 20 منت بعد وا وا وا وا وا تکوا پخیر پخیر پخیر مال د کور شملی راو مال د کور شملی راو بیا راځي ما بغنم ری بلی بیا راځي ما بغنم ری بلی دا بغلا بلا غزر خاله رو خوند بره ډبل سلام بھائی وعلیکم السلام ټول سن سلام جی وعلیکم السلام خجی اس کینگ فرام سوابی سلام قبول کو وعلیکم السلام ورحمت الله برکت ډیره مهرباني وفادار چر سوالی څنګه بریګان درغنی لالا جان څنګه او موږ هم ځان ته صفات وروړي لالا جان اور نور به سینیش ګنې چې ځان ته نور هم راوړو